0: जी ग्रामीण होली से हल करें प्रोग्राम से तसे चुले था और बिल्कुल तो से दो देखम मरजान बगली और था एम एस जी और सर खबर इकड़ी बैगे खबर तो से और दिले नो बिल्कुल लगे था शुगर हम मसाइल और था और सबसे नूर मसाइल और था और बिल्कुल टाइम हम सर कम दे मोहचिन वकाल प्रोग्राम की जीत शामिल की वो चूंकि टाइम चुकम दी वीडियो ज्यादा कम डे से टाइम चुकम दे उस लकड़ी ज्यादा कम सर पति प्रोग्राम की जी एम एस जी तसो एम एस जी हाँ बिल्कुल प्रोग्राम की रसरा मौजूद दें टिक्शा और एमएसजी और सरा खबर कड़ी में
1: जी मैनेजर से बिल्कुल दा हो चिकु मरजान सर मंगा खबर किसे ओश लेके ना
0: जी
1: हो बस दस दे छे खबर किसे हो डेरे वी ओ दिन लो टाइम और सर कम दे न बिल्कुल और जों की तमु चिकु दे दा खबर किसे टोल मुकम्मल और तक शिकड़ी न तो बिल्कुल डॉक्टर साहब न चिकु दे इलाज दा पर जन रोर से और बिल्कुल कचर तक ता सो लरे वे न तो सो टाइम र दुर में ओ कदलता निज देवे न तो सो बिल्कुल सेकंड टाइम हम रतलशे नो डॉक्टर साहब न चिकु दे इलाज के
0: जी
1: ڈاکٹر
2: مہربانی ڈیرا مرانا راسو پیرس بیا پروگرام کے تراؤ گفت مہدا مخبل ہو امین والو تا مختلف مہروبان خبر اکڑے ہو دی کمنٹ سے کموں گا میں دی اگست و سنگ مطلب سونا خوشی دی سونا گزارش
0: بالکل بالکل
2: جی ڈیرا مرانا مہربانی
0: ڈیرا جی تم ڈاکٹر جی جہان منن وعلیکم السلام بالکل پروگرام نہ بان ہوں تو کال کولی شی دا ڈاکٹر زاکر شاہ صاحب رتر موجود ہوں چہ دا کلینک کا پ جیل جو کرکشن دی عادل بکر صاحب سائیڈ باندھ یمل کمین ہوٹل یمل کمین جو مسن جی دا خوب خوب بالکل پسیک پلازا تو پے کی ڈاکٹر زاکر شاہ صاحب کلینک کے اوپر بیسمنٹ کی نو مزید معلومات پر بدی نمبر بنے کال کولی شی پر 0331 5540 پروگرام نہ بان ہوں کال کولی شی پودی نمبر بانی پو 0331 5540 0331 5265 3400 پروگرام نہ بات پودی نمبر بنے ہوں کال کولی شی ڈاکٹر صاحب سرا ڈائریکٹ خبر کولی شی سنش لکی یوز دل بندر سر ملاقات رے پرے دو لو یلا پما
3: It's 9:30 AM Hourly time check is brought to you by Radio Aman Jwan Rang Aman
4: سکی بچیر دا گرزی را گرزی
5: کری صاحب خور ار لجلیاں دا مخ کولا دا پارا کریمی را نغشتی دی دکان ہمرا نحیر دی او کریمو نما ہمرا نحیر دی
4: وا سکی بس دا سڑیا وروسا شاپنگ سنٹر امبیری کلی تروشا چی در لا اشما فرمولا بیوٹی کریم در کم نپکی دا سیرم و مکس کولو ضرورتشتا او نا ویٹامن کپسولو او گرانٹای سر با خوراکای تا مخ در تصفکوی انشاءاللہ
5: وا اشما فرمولا بیوٹی کریم زندہ باد

0: सौ खोजा और कर सांग जो दागे ना चार चार मलांगे जी भी जेम के रोसरा और वह चूंकि कांस जी दे अगर स्टार्ट ना रोन दे साल तरफ थे संग और छी जिनाब मौसरा है जगह ना था शौक है जी तारोफी शौक है लाखी खाला रहा था शो शौक था जी गोर फास कर से फनो सदाई 291 292 दिला रही थी अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहू वालेकुम अस्सलाम जी कुर्बान सुख दिर सर हकीम जीना
1: سرنگ
0: چال پروگرام دے مجھے سرنگے بولا کہ دوست لشکی ڈیر خوان یہ دیر کا کھانا
1: پروگرام خوان کئی دیر
0: صحیح صحیح جی سب سے ملے پروگرام کے سر اوڑی
1: بس پروگرام دے ودار وڑی دی چھے بس نن چھے کلے سی اس تو دو دو تو پلا دا سے لاسٹ من دا در وقت گا ملاقات تے سر آو کام
0: ہائے ہائے میشہ ملاقات کا نا میشہ بتا نمی میشہ
1: صاحب بہت شکریہ سر

0: बैक टू बैक रिकॉल सिलसिला शुरू आगाज जारी 2092 दिलारे बल कलर गोरु जी अस्सलाम वालेकुम अल्लाह भा करम दाई गड़े दी रोजान में जन पहचान आवाज जी दास लगे कहना दूर दास जी कथाओ में वेल ब्याह मुझे इनोम पे चार नदा है वो दे गठला यार दाम में बुझाए कहना चे मो खुश खुश आगावी कहना नुरिया जगा में बुई गोरा कहना आवरते वही चीज जड़ ना जड़ता लार वही कहना गोरे ची मुझे भी आई चीज मुझे फैमिली दाई भी फैमिली दाई सा خوشحال رشتہ دا احساس یعنی دا ڈیرے خوشحال رشتہ دا جو تو سو کلی دلی نوی کنا او دمرا یو احساس وی اغز دے پرائی کنا نو دا ڈیرے خوشحال رشتہ دا آواز والا اگا پروگرام کے سر سے شامل ہوئی خدا کو غلط خبر ادا
1: کرنا
0: صحیح بس دغه مقصد مدا دای کنه چې ګور اغا احساس اغا خلوص او پیسې خوارت شین نه دای کنه چې اغا دغه سه
1: جی مودا
0: واسه لکو صحیح بس توستا الله پاک اجر دیر کی چې یو انسان اغا پوزټیو وی کنه او بل انسان نیگیټیو وی صحیح ده بیا دومره نقصان بیا دومره نقصان نه کیږي لکه چې کله ډوړه نیگیټیو ذهن شي کنه بیا ډیر نقصان کیږي شه
1: دغه شاک نه کوم مودا خو واسه بس جی ایزو هر څه زور کوي بس
0: کنه صحیح اگر ټیم رسان ډیر کام دای چا دعا سلام
1: بله
0: مہربانی داغ چیتوں کی میں خبر ہوگا داخ بولو وڑو بچوں میں اوخرا یقین ہو سر مجھ سے دگا بچوئے گلالوئی بچوئے مندے اوکھڑا لکے مجھے
1: اوکھڑلا
0: زتمان سی تو اتو دا خبر دکھوان وکڑا خوشول اور توشی زتمان سی سے تھینک یو اوکے جی تھینک یو شکریہ سے